0: Coming up next, 101 News Headlines. News Headlines.
1: सुबह के 7 बजे हैं। अस्सलाम वालेकुम। आज जुमातुल मुबारक है, ज़िलहज की 5 और मई की 22 तारीख। ये रेडियो पाकिस्तान है। मुदस्सिरा अथर से खबरें सुनिए। अहम खबरों का खुलासा। नायब वज़ीर-ए-आज़म ने बैनुल अक़वामी कानून, अक़वामे मुत्तहिदा के मंशूर और कसीर अल-जहती तआवुन के फ़रोग़ के लिए पाकिस्तान के अज़्म का इआदा किया है। पाकिस्तान और जर्मनी ने मौसमियाती तब्दीली, तवानाई और समाजी तहफ़्फ़ुज़ के शोबों में नए तरक्याती मनसूबे शुरू करने के लिए 4.5 करोड़ यूरो मालियत के एक माहदे पर दस्तखत किए हैं। सदर ने खैबर पख्तूनख्वा में भारतीय हिमायत याफ्ता फितना उल खवारिज के खिलाफ कामयाब कार्रवाईयों में 23 खवारिज की हलाकत पर सिक्योरिटी फोर्सेज को खिराज तहसीन पेश किया है। अक्वामे मुत्तहिदा में पाकिस्तान ने एक आज़ाद और खुद मुख्तार फलस्तीनी रियासत के क़याम के लिए अपनी हिमायत का इआदा किया है। लबनान के जनूबी इलाके हनाविया पर इसराइली फजाई हमले में 4 अफराद जान बहक हो गए हैं। हयातियाती तनवो का आलमी दिन आज मनाया जा रहा है। खबरों की तफसील। नायब वज़ीर-ए-आज़म इसहाक डार ने बैनुल अक़वामी कानून, अक़वामे मुत्तहिदा के मंशूर और कसीर अल-जहती तआवुन के फ़रोग़ के लिए पाकिस्तान के अज़्म का इआदा किया है। वो इस्लामाबाद में 4 रोज़ा तरबियती प्रोग्राम माहदे का जदीद तरीक़ाकार दस्तखत से मकामी कानून तक की इख्तितामी तकरीब से खिताब कर रहे थे। इसहाक डार ने पाकिस्तान, चीन, बांग्लादेश, अज़रबैजान और तुर्की से ताल्लुक़ रखने वाले शुरका को खुशामदीद कहा और तरबियती प्रोग्राम में उनकी भरपूर शिरकत को सराहा। नायब वज़ीर-ए-आज़म ने गुज़श्ता 2 बरस के दौरान अक़वामे मुत्तहिदा के सलामती काउंसिल के एक जिम्मेदार रुकन के तौर पर पाकिस्तान के तामीरी किरदार को उजागर किया। उन्होंने अज़रबैजान, बांग्लादेश, चीन और तुर्की के साथ पाकिस्तान की मजबूत और देरीना शराकतदारी का भी इआदा किया। नायब वज़ीर-ए-आज़म इसहाक डार ने कहा है कि ग्लोबल स्मूथ फ्लोटेला में शामिल 7 ईदी को पाकिस्तानी हुकूमत की मरबूत कोशिशों के नतीजे में इसराइली काबिज अफवाज की गैरकानूनी हिरासत से रिहा कर दिया गया है। नायब वज़ीर-ए-आज़म ने अपने एक्स अकाउंट पर बताया कि 7 ईदी समेत दीगर जेर हिरासत कारकुन बाहिफाजत इस्तंबोल पहुंच गए हैं। उन्होंने कारकुनों की महफूज वापसी को यकीनी बनाने पर तुर्क हुकूमत का भी शुक्रिया अदा किया। इसहाक डार ने कहा कि इंसानी हमदर्दी के कारकुनों की गिरफ्तारी और उनके साथ काबिज इसराइली फोर्सेज का गैर इंसानी सलूक काबिले मजम्मत और मुकम्मल तौर पर नाकाबिले कबूल है। उन्होंने इस अज़्म का इआदा किया कि पाकिस्तान अपने फलस्तीनी बहन भाइयों की गैर मुतज़लज़ल हिमायत जारी रखेगा। वज़ीर ख़जाना के मुशीर खुर्रम शहज़ाद ने पाकिस्तान के हालिया रियायती बॉन्ड से मुतालिक गलत फहमियों की वजाहत करते हुए कहा है कि ये बॉन्ड्स वक्त की कदर ज़र के उसूल पर मबनी एक मयारी मालियाती जरिया हैं। अपने एक्स अकाउंट पर एक पोस्ट में उन्होंने ज़राए इब्लाग के इस तासुर को मुस्तरद किया कि 80 अरब रुपये के बॉन्ड्स 15 बरस में 512 अरब रुपये की वाजिबुल अदा रकम बन जाएंगे। खुर्रम शहज़ाद ने कहा कि रियायती कीमत पर जारी किए जाने वाले और मुद्दत पूरी होने पर मुकम्मल अदायगी वाले ये बॉन्ड्स हुकूमत को सालाना सूद की अदायगी या बार बार मार्केट से कर्ज लेने के बगैर तवील मुद्दती फंडिंग हासिल करने में मदद देते हैं। मुशीर खजाना ने कहा कि ये बॉन्ड्स पाकिस्तान के मजमूई कर्जे का सिर्फ 5% हैं और उमूमन पेंशन फंड्स और इंश्योरेंस कंपनियों जैसे तवील मुद्दती सरमायाकार इन्हें खरीदते हैं। पाकिस्तान और जर्मनी ने मौसमियाती तब्दीली, तवानाई और समाजी तहफ़्फ़ुज़ के शोबों में नए तरक्याती मनसूबे शुरू करने के लिए 4.5 करोड़ यूरो मालियत के एक माहदे पर दस्तखत किए हैं। सेक्रेटरी इक्तसादी उमूर मोहम्मद हुमैर करीम कुदवाई और जर्मन सफीर एनल एप्पल ने इस्लामाबाद में माहदे पर दस्तखत किए। माहदे के तहत जर्मन तरक्याती बैंक KFW पाकिस्तान में 9 नए तरक्याती मनसूबों के आगाज के लिए माली और तकनीकी मुआवनत फराहम करेगा। सदर आसिफ अली जरदारी ने मुख्तलिफ अहम बिल्स और हुकूमती समरियों की मंजूरी दे दी है। इनमें वफाकी दारुल हुकूमत इस्लामाबाद प्लास्टिक बुक कवर्स की ममानियत का बिल 2026 शामिल है। माहौलियाती तहफ़्फ़ुज़ के इकदाम का यह बिल सेनेटर शरी रहमान ने पेश किया था। सदर ने ज़ाब्ता फौजदारी के तरमीमी बिल 2026 की भी मंजूरी दी है। یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ سیکیورٹی فورسز نے خیبر پختونخوا میں بھارتی حمایت یافتہ فتنہ الخوارج سے تعلق رکھنے والے مزید 23 خوارج کو ہلاک کر دیا ہے، جن میں سرکردہ خارج جان میر عرف تور ثاقب بھی شامل ہے۔ تفصیلات کے مطابق صوبے کے علاقوں دتہ خیل، سپین وام اور بنو میں خوارج کے نیٹ ورکس کو ختم کرنے کے لیے خفیہ اطلاعات کی بنیاد پر کی گئی متعدد کارروائیوں کے دوران سیکیورٹی فورسز نے شدید فائرنگ کے تبادلے کے بعد ان خوارج کو ہلاک کیا۔ خارجی جان میر سیکیورٹی فورسز کو انتہائی مطلوب تھا اور حکومت نے سیکیورٹی اہلکاروں اور بے گناہ شہریوں کے قتل سمیت متعدد دہشت گرد کارروائیوں میں ملوث ہونے پر اس کے سر کی قیمت مقرر کر رکھی تھی۔ سیکیورٹی فورسز نے ہلاک خوارج کے قبضے سے اسلحہ، گولہ بارود، بڑی مقدار میں دھماکہ خیز مواد اور دیسی ساختہ بم بھی برآمد کیے۔ صدر آصف علی زرداری نے خیبر پختونخوا میں بھارتی حمایت یافتہ فتنہ الخوارج کے خلاف کامیاب کارروائیوں پر سیکیورٹی فورسز کو خراج تحسین پیش کیا ہے، جن میں 23 خوارج کو ہلاک کیا گیا۔ اپنے پیغام میں انہوں نے سیکیورٹی فورسز کی پیشہ وارانہ صلاحیتوں کو سراہا۔ صدر نے کہا کہ دہشت گردوں کے ٹھکانوں، سرنگوں اور بنکروں کی تباہی اور انتہائی مطلوب غیر ملکی دہشت گردوں کو انجام تک پہنچانا سیکیورٹی فورسز کی مؤثر حکمت عملی کا مظہر ہے۔ انہوں نے کہا کہ بھارتی سرپرستی میں سرگرم فتنہ الخوارج اور دیگر دہشت گرد عناصر کے مکمل خاتمے تک یہ کارروائیاں جاری رہیں گی۔ ریڈیو پاکستان اور نیشنل ہائی وے اور موٹر وے پولیس کے درمیان ٹریفک آگاہی کے فروغ اور شاہراہوں پر تحفظ کے حوالے سے عوامی شعور بیدار کرنے کے لیے ایک جامع مفاہمتی یادداشت پر اصولی اتفاق ہو گیا ہے۔ یہ اتفاق رائے اسلام آباد میں ہونے والے ایک اجلاس میں کیا گیا، جس میں ڈائریکٹر جنرل ریڈیو پاکستان سعید احمد شیخ اور آئی جی نیشنل ہائی ویز اینڈ موٹر وے پولیس کے معاون سید علی آصف نے اپنی ٹیموں کے ہمراہ شرکت کی۔ دونوں اداروں نے اس تعاون کو قومی سطح پر شاہراہوں پر حادثات کی روک تھام کے فروغ، ذمہ دارانہ ڈرائیونگ، رویوں کی حوصلہ افزائی اور عوامی آگاہی میں اضافے کی جانب ایک اہم پیش رفت قرار دیا۔ پاکستان نے اقوام متحدہ کی جنرل اسمبلی میں بین المذاہب اور بین الثقافتی مکالمے، باہمی افہام و تفہیم اور امن کے لیے تعاون کے فروغ سے متعلق قرارداد پر بھارتی نمائندے کی جانب سے عائد بے بنیاد الزامات کو دو ٹوک الفاظ میں مسترد کر دیا ہے۔ پاکستان کی جانب سے جواب دیتے ہوئے فرسٹ سیکرٹری ذوالفقار علی نے کہا کہ یہ افسوسناک امر ہے کہ بھارت نے اس اہم قرارداد کی متفقہ منظوری کی اہمیت کو کم کرنے کی کوشش کی، جو عالمی برادری کے ہم آہنگی، رواداری اور پرم بقائے باہمی کے عزم کی عکاس ہے۔ انہوں نے بھارت کے دعووں کو جھوٹ پر مبنی قرار دیتے ہوئے کہا کہ یہ الزامات مئی میں ہونے والی عسکری شکست کے باعث پیدا ہونے والی مایوسی کا نتیجہ ہیں۔ پاکستان نے اقوام متحدہ کی قرارداد اور بین الاقوامی قانون کے مطابق 1967 سے پہلے کی سرحدوں پر مشتمل ایک آزاد اور خود مختار فلسطینی ریاست کے عزم کا اعادہ کیا ہے، جس کا دارالحکومت القدس شریف ہو۔ ان خیالات کا اظہار اقوام متحدہ میں پاکستان کے مستقل نمائندے عاصم افتخار احمد نے سلامتی کونسل میں مقبوضہ فلسطینی علاقے کی موجودہ صورتحال پر خطاب کرتے ہوئے کیا۔ انہوں نے کہا کہ مقبوضہ فلسطینی علاقوں کی صورتحال بدستور نازک ہے۔ انہوں نے کہا کہ 2 سالہ تباہ کن لڑائی نے ناقابل برداشت انسانی نقصان پہنچایا اور اکتوبر 2025 کے جنگ بندی معاہدے کے بعد بھی غیر مستحکم صورتحال خطرے میں ہے۔ پاکستانی مندوب نے مزید کہا کہ اگرچہ خطے کی مجموعی صورتحال عالمی توجہ کا مرکز بنی ہوئی ہے، لیکن مغربی کنارے اور غزہ کی صورتحال کو نظر انداز نہیں کیا جانا چاہیے۔ غزہ کے مختلف علاقوں میں اسرائیلی فائرنگ اور ڈرون حملوں کے نتیجے میں 4 فلسطینی شہید ہو گئے ہیں۔ اطلاعات کے مطابق 11 اکتوبر 2025 کے جنگ بندی معاہدے کے بعد سے اب تک غزہ میں 883 فلسطینی شہید ہو چکے ہیں۔ لبنان کے جنوبی علاقے حناویہ میں ایک ایمبولنس پر اسرائیلی فضائی حملے کے نتیجے میں 4 افراد جاں بحق ہو گئے ہیں۔ لبنان کی وزارت صحت کے مطابق 2 مارچ سے اب تک اسرائیلی حملوں میں 3089 افراد ہلاک ہو چکے ہیں۔ حیاتیاتی تنوع کا عالمی دن آج منایا جا رہا ہے۔ اس سال دن کا موضوع ہے مقامی اقدامات کے ذریعے عالمی تبدیلی۔ کرکٹ، پاکستان اور آسٹریلیا کے درمیان 3 ایک روزہ بین الاقوامی کرکٹ میچوں کی سیریز اس ماہ کی 30 تاریخ سے اگلے ماہ کی 4 تاریخ تک کھیلی جائے گی۔ سیریز کا پہلا میچ رواں ماہ کی 30 تاریخ کو راولپنڈی کرکٹ اسٹیڈیم میں کھیلا جائے گا۔ سیریز کے باقی دونوں ایک روزہ بین الاقوامی کرکٹ میچ اگلے ماہ کی 2 اور 4 تاریخ کو قذافی اسٹیڈیم لاہور میں کھیلے جائیں گے۔ موسم، محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران ملک کے بیشتر حصوں میں موسم زیادہ تر گرم اور خشک، جبکہ جنوبی علاقوں میں شدید گرم رہنے کا امکان ہے۔ بالائی خیبر پختونخوا، گلگت بلتستان، کشمیر اور ملحقہ پہاڑی علاقوں میں تیز ہوائیں چلنے اور گرج چمک کے ساتھ بارش متوقع ہے۔ آج صبح ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجہ حرارت، اسلام آباد 22 ڈگری سینٹی گریڈ، لاہور 28، کراچی 29، پشاور 24، کوئٹہ 19، مظفر آباد 21، گلگت اور مری 15 ڈگری سینٹی گریڈ۔ بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے محکمہ موسمیات کی پیش گوئی کے مطابق سری نگر، لہ، پلوامہ، بارہ مولہ، جموں، اننت ناگ اور شوپیاں میں متلا ابرا لود رہنے، تیز ہوائیں چلنے اور کہیں کہیں گرج چمک کے ساتھ بارش کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا درجہ حرارت سری نگر، اننت ناگ اور شوپیاں میں 13، جموں 28، لہ 4، جبکہ پلوامہ اور بارہ مولہ میں 14 ڈگری سینٹی گریڈ۔ اسی کے ساتھ خبریں ختم ہوئیں۔ مزید خبروں اور تجزیوں کے لیے ہماری ویب سائٹ ہے radio.gov.pk۔
2: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر، دی بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان۔ ٹیون ان ٹو دی ون ابو ایف ایم 101.1 کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر، دی بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان۔ Tune in to the one-